0: रोशनी का काफिला मंजिल की तरफ गामजन, मजहर स्कूल सिस्टम मेहरापुर, शानदार तालीमी इमारत, प्रोफेसर कुर्बान अली मेमन, एयर कंडीशन एकेडमिक ब्लॉक का इनेकार, मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला, सरसब्ज बागीचा, बेहतरीन फर्नीचर, शानदार कंप्यूटर, फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स, ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत, केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जा, एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिल तहसीन नतायज, खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले, तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले, स्टडी टूर्स, अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजहर स्कूल सिस्टम मेहरापुर का विजिट करें। मजीद रابطے کے لیے ڈاکٹر الطاف حسین میمن، مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم، 03000002724، نثار احمد میمن، پرنسپل مظہر اسکول سسٹم مہراپور، 03013865453۔
1: सोना सिर्फ जेवर नहीं, हर घर की अमानत होती है। इसीलिए बैंक इस्लामी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752644 या bankislami.com.pk पर अप्लाई करें। शराइत और जवाबित लागू हैं।
2: खूबसूरती है जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम। इन में मौजूद विटामिन ई बीड्स और जदीद माइक्रो बीड्स फार्मूलो अवाजी स्किन के बनाए निखरी और चमकदार सिर्फ बिंदीहन में। डार्क स्पॉट्स के करे खत्म और दिए कुदरती असली ग्लो। डी स्किन ब्यूटी क्रीम, असली ग्लो हर डी जोशो। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
3: हर माशूम वरकोटी वरकोटी कदमुना द यो नवी दुनिया पलोर रवानवी। خود پولیو رنز دا قدمونه او درولې هم شي، نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقله مازوري.
4: ارشاد آٹوز آئیں ہونڈا شوروم مہراپر، ہونڈا موٹر سائیکل جو پر اعتماد آئیں با اختیار ادارو۔ ارشاد آٹوز آئیں ہونڈا شوروم مہراپر، نائن موٹر سائیکل جی سیل کمپنی جی مقرر کر ریٹ تے دستیاب ہے۔ سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا، جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے۔ ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود۔ ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے، جہ میں ملے تھی موٹر سائیکل جی کار کردگی تمام بہتر۔ فیول ایڈجسٹمنٹ، آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی۔ ہانڈا جے کوالیفائیڈ ٹیکنیشن جی زیر نگرانی۔ ارشاد آٹوز ہالانی روڈ مہراپر، رابطے دلائے 03201800003۔

0: It's 5:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: Har bar ja nandda kadam ik nayi duniya da vadhan ta, par polio inan kadman ke roke bhi sage to. Inhiye kare jadhe bhi polio muhim dauran polio workeran ji dastak the ta dar kholyo ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाओ जा ॿ कतरा ज़रूर पीआरियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था। पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी।
1: सोना सिर्फ ज़ेवर नहीं, हर घर की अमानत होती है, इसीलिए बैंक इस्लाम ने लाया पाकिस्तान का पहला शरिया कम्प्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752 64 या bankislami.com.pk पर अप्लाई करें। शराइत जवाबित लागू हैं।
3: हर माशूम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी खुदा पोलियो रंज दा कदमुना उद्रवले हुमशी नुपदी वजह द पोलियो द हर मुहिम पमहाल द पोलियो टीम द दरवाजे टकोलो जवाब वरकवई اخبل معشومانو تا دا پولیو دا مخنیوی 2 ساسکی ورکول مهی روی زکا چه هم دا ساسکی دا معشومانو دا بدن دفاعی تا کزیاتوی او دا حقی دا خوبون و الوت وزری مومی پولیو یعنی مستقل مازوری
4: اپنا شهر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 94

0: بسم اللہ الرحمن الرحیم. السلام علیکم. امید آئے تمہاں سب خیر خیریت سے ہوندہ. ماں آواں جو میزبان احسان علی سیال. آواں سب بدھی رہے آئے ہو جی ایف ایم 94 جے لائیو اسٹوڈیو ماں پروگرام صحت جی گال. پروگرام صحت جی گال میں اساں جے اسٹوڈیو میں موجود ہوندہ ہیں ڈاکٹر منظور حسین محمود صاحب جے کہ مختلف بیمارن بابت جان ڈیندا ہیں. آیا اسانے پروگرام میں لائیو کال ذریعے بھی شامل تھی سکو تھا. اسانجے لائیو کال جو نمبر آئے 0301-196-8151. سب کھاں پہ رہتا سا ڈاکٹر صاحب کے پانچ پروگرام میں خوش آمدی چاہتا سی. ڈاکٹر صاحب السلام علیکم.
1: وعلیکم السلام.
0: ڈاکٹر صاحب کیا ہے اور ٹھیک آئے ہوتے ویسے ٹھیک
1: جی سی اللہ تعالیٰ جائے سان.
0: ڈاکٹر صاحب اج کیڑے موضوع بابت ہم جان دیندا سر.
1: اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. صلی اللہ علیہ وسلم. پہرا تو سب تعریف ان رب پاک چھو جے کو اساں کھے جارے تو خارائے تو روزی دے تو خوشی دے تو یہ سب نی زمین آسمانی آفت ان خواہ محفوظ رکھے تو. اساں جو پروگرام سے اچھی گال ہے بر وقت ان ٹائم تے نشر تھیندو آئے آئے اواں سب نی بدھندڑن جے لائے یہ خاص اسپیشلی پروگرام موجود ہوندو آئے اواں جی جان جے لائے. ان میں مختلف بیمارن کے حوالے سے اواں کے جان دینی ویندی ہے. ان میں مختلف ٹپس اواں کے بدایا ویندا ہیں دیسی ٹوٹکا اواں کے بدایا ویندا ہیں جن سے اللہ تعالیٰ کی مہربانی سے ہزارے افرادن کے فائدہ پوند ہے. اواں کی خبر ہے تو جرمن ہومیوپیتھک کلینک اواں کے شہر مہراپور میں کوٹڑی روڈ تے ساموں ودھڑ پوٹا پیٹرول پمپ تے موجود ہوندی ہے جتے پان چھ ڈیں جے کو ہے سو ویندا ہوں جمعے جو ڈی چھنچر جو ڈی آچر جو ڈی سومر جو ڈی انگارو چھٹی ہوندی ہے بقایا وری اربا خمیس ائی جمعو. ہن میں ٹے ڈی اساں جا اسپیشلی چیک اپ فیس فری رکھل ہوندا ہن وے جے کے اساں جا حضرات جے کے فیس افورڈ نہ کر سکدا ہن انہن جے لئی چیک اپ فیس فری ہوندی ہے. دوا مریض کے وٹھنی ہوندی ہے وے ٹے ڈی ہوندا ہن جمعے جو ڈی چھنچر جو ڈی ائی آچر جو ڈی. ٹائمنگ اواں کی خبر ہے تو صبح جو 11 بجے کا شام جو 5 بجے تائیں ٹائم نوٹ کر چندا. صبح جو 11 بجے کا شام جو 5 بجے تائیں ڈی اواں کے نوٹ کرایا سی 6 ڈی انگارے جو ڈی چھٹی ہوں جن میں 3 ڈی اواں کے بدایا سی جمعے جو ڈی چھنچر جو ڈی آچر جو ڈی چیک اپ فیس فری ہوں. پان پروگرام کے حوالے سے گال کی تو پروگرام میں مختلف قسم کی بیمارن کے حوالے سے اواں کے جان دینی ویندی ہے. اساں وٹ جیلی جے کو سو تمام گھن بیمارن جا پیشنٹس ہیں پر جے پیشنٹس کرے کرے کچھ زیادہ ایندا ہیں تو سمجھدا ہوں تو ہی اج کل بیماری ودھیک جے کو سو تھی رہی ہے. ان کے کرے انہے کے ہائی لائٹ کرنے کے لیے ان موضوع تے جے کو سو گلائیں ہوں جی اج کل ٹرانسلیٹس اواں کی خبر ہے ایک یا بے ٹے شخص کے گلے جا گدود تھی ویندا ہیں ٹرانسلیٹس جے کے چبو ہے یا سندھی میں جے کے چوں تو کلیوں تھی ویندیو ہیں خاص کرے ان جو شکار ننڈا بار جے کو سو زیادہ تھیندا ہیں. وہ ننڈا بار چھو تھیندا ہیں ان دی وجہ بھی اواں کے بتائندا سی. ایک تو ٹرانسلیٹس چھا ہیں ای چھا ہیں ان جو کیڑو کم ہوندو ہے اسا جے جسم میں ان کے جی ودھی ونجن تو ان کے کرن گرجے ان کا کہڑی ٹریٹمنٹ جے کو سو صحیح کر سکے تھی. جی ہاں بالکل ایک تو واقعی یا خبر ہوجن کھپے تو اسانے گلے جے اندر ب ٹشوز ہوں ایکڑو لیفٹ سائڈ بیو رائٹ سائڈس جے سیلس پروڈیوس کرنا ان سیلس جو فنکشن یہ ہوں تو جے بھی باہر بیکٹیریاز یا وائرس ہوں جے اسانے کھادے کے رستے منہ کے رستے جے اندر ادا ہیں انہیں وہ اتنے روکے جے کو سو فائر کر چند یا فائٹ کردہ پون کے اتنے مارے چڑھا وہ جے کو سو گدو گدودن جو کم اواں کے بدایا سی ان کے کرے وہ اندر نہ اچھی سکتا ہے جے کو سو پیشنٹ یا جے کو عام مہو ہوں وہ بالکل صحیح ہوں. پر کدیں کدیں یہ تھو ہے جدہ بار بار یہ بیکٹیریاز یہ وائرس جدے اندر اچھنے کی کوشش کردہ فائٹ کردہ پان میں وڑھدا تو ٹرانسلیٹس ہوں وہ زخمی تھی پوندا انجرڈ جن کے چوں تو انجرڈ تھی ویندا زخمی تھی پوندا یا بیمار تھی پوندا ऐं पोइ हुन में उहा सघ विढ़ण जी न हूंदी आहे, पोइ हुनजे करे थींदो ईअं आहे उहे जेके बैक्टीरियाज़ हूंदा आहिनि उहे अंदरि अची वेंदा आहिनि, ऐं पोइ जेको आहे सो उहे उन्हनि खे जेको आहे सो डेमेज करण जी कोशिशि कंदा आहिनि, उन्हनि में इन्फेक्शन पैदा थी वेंदो आहे जंहिंजे करे हुननि में स्वेलिंग पैदा थी वेंदी आहे, सोजन थी वेंदी आहे, ऐं अॻिते एतिरी हद ताईं इहे थी वेंदो आहे जो उन्हनि में पस अची वेंदी आहे। मां ॾिसंदो त कंहिं पेशंट खे वात खोल रहे ॾिसंदो त उन गले जे जेके कलियूं हूंदियूं आहिनि साइड खां उन्हनि में अछो गंद जेको आहे सो अची वेंदो आहे, उहो छा हूंदो आहे उहो इन्फेक्शन जेको सो थी वेंदो आहे, ऐं उनजे करे जेके तकलीफ़ूं थींदियूं आहिनि मेन जेके निशानियूं मां खे ॿुधायूं त उनजे करे तकलीफ़ इहा हूंदी आहे जो मरीज़ खे जेको आहे सो हिकु शदीद सूर कलियुनि में पवंदो आहे, गीत बि न ॾेई सघंदो आहे, इवन कुझु खाधो खाइण त छा बल्कि पाणी पी बि जेको आहे सो न सघंदो आहे, छो जो गीत ॾियण में बि हुनखे तकलीफ़ थींदी आहे, ऐं शदीद सूर जी तकलीफ़ थींदी आहे, ऐं उनखां पोइ बुख़ार बि ईअं महसूसु असांखे थींदो आहे ॼण मलेरिया जो बुख़ार सीअ सां बुख़ार थींदो आहे, घणा मलेरिया सम्झी ऐं मलेरिया जी दवाऊं खाईंदा आहिनि पंहिंजे मुंहुं या जेको आहे सो सही डाइग्नोस न कराईंदा आहिनि, लेकिन इन्हनि जी शिवरिंग थींदी आहे ॾकणी जंहिंखे चऊं उन में ॾकणी थी वेंदी आहे बुख़ार में एतिरो जेको आहे माण्हू कप कपंदो आहे चवंदो आहे त बसि हाणे खंघ बि थी वेंदी आहे, जीअं मां पहिरीं ॻाल्हि कई त उनमें जेके निशानियूं हूंदियूं आहिनि उहे ईअं ई हूंदियूं आहिनि त सूर पइजी वेंदो आहे, गीत माण्हू न ॾेई सघंदो आहे, बुख़ार जेको आहे सो थी पवंदो आहे, सीअ सां बुख़ार थी पवंदो आहे, ऐं माण्हू जेको आहे सो खंघ बि जेको आहे सो उनमें घणी ॾिसण में ईंदी आहे, ऐं ख़ासि करे जीअं मां पहिरीं ज़िक्र कयो त ॿार उन जो शिकार घणो थींदा आहिनि, उहे इन जे करे थींदा आहिनि उहे जॾहिं ॿाहिरि वेंदा आहिनि, छो जो ॿार त ॿार हूंदा आहिनि न उहे ज़ाहिर आहे त परहेज़ खे जेकॾहिं चइबो आहे वॾनि खे बि परहेज़ चइबो आहे त उहे न करे सघंदा आहिनि, नंढा ॿार त बादशाह हूंदा आहिनि उहे थधो पाणी पी पीअंदा आहिनि, चांवर खाई उते ई पाणी पी छॾींदा मथां, या अॼुकल्ह चिप्स या जेके तरपच वारियूं शयूं हूंदियूं आहिनि पकौड़ा समोसा खाधा, ऐं न्यू जनरेशन बि ईअं कंदी आहे पकौड़ा समोसा खाई करे नौजवान असांजा मथां जेको आहे उन वक़्तु ई ठक थधो पाणी पी छॾींदा आहिनि, या कोल्ड ड्रिंक्स अॼुकल्ह इहो फैशन हूंदो आहे जिते ॿाहिरि विया उते इहे सणभ वारियूं तरियल शयूं खाई ऐं मथां कोल्ड ड्रिंक्स वग़ैरह पी छॾींदा, त उहे बि जेको आहे सो उन कम खे वधाइण में कोशिशि वधाइण में वधीक मदद कंदा आहिनि। अहिड़े तरीक़े सां जीअं नंढनि ॿारनि जी ॻाल्हि कई त ॿाहिरि वेंदा आहिनि त आइसक्रीम वग़ैरह पोलका खाधी या गंढा खाधा या अहिड़े तरीक़े सां बर्फ़ घणनि खे आदत इहा हूंदी आहे नंढड़नि खे या आजड़ियुनि खे त कची बर्फ़ जेको आहे सो खाईंदा आहिनि उहो बि गले जे लाइ इंतिहाई नुक़सानकार हूंदो आहे। एतिरे पछाड़ीअ उहे ट्रॉन्सलेट्स जॾहिं वधी वेंदा आहिनि त नौबत ऑपरेशन ते बि वञी पहुचंदी आहे ऐं घणा उहे कटराए ईंदा आहिनि गले जा गदूद, लेकिन अॻिते हली वरी उहे ई साॻई जेको आहे सो ग्रोथ थी ईंदा आहिनि ऐं वरी उहा ई साॻी जेको आहे सो तकलीफ़ मरीज़ खे थी वेंदी आहे। इनजे करे असां कोशिशि कंदा आहियूं कोशिशि कंदा आहियूं त उन्हनि खे रोकण जे लाइ जेको आहे सो दवाऊं उहे ॾींदा आहियूं जिन सां उहे बग़ैर ऑपरेशन जे जेके ट्रॉन्सलेट्स वधी वेंदा आहिनि उहे पंहिंजी जॻह ते अची वेंदा आहिनि, ऐं जेको इम्यूनिटी सिस्टम जेको असांजो हूंदो आहे जेको इम्यूनिटी सिस्टम जंहिंजे करे हू डैमेज थी वेंदा आहिनि या विढ़ी न सघंदा आहिनि ऐं कमज़ोर थी वेंदा आहिनि, उन्हनि जो इम्यून सिस्टम बि जेको आहे सो बहाल थी वेंदो आहे ऐं हू वरी ॿीहर उन्हनि जेके बैक्टीरिया सां जेके ॿाहिरां ईंदा आहिनि फाइट करणु उन्हनि सां वरी उहो मुक़ाबिलो करे सघंदा आहिनि, यानी असांजी दवाउनि सां यानी डबल एक्शन फ़ाइदो हूंदो आहे, हिकु त इम्यून सिस्टम बहाल थी वेंदो आहे ऐं उन खां बाद में इन्फेक्शन ख़तमु थी वेंदो आहे ऐं जेको आहे सो तकलीफ़ बि ख़तमु थी वेंदी आहे। अच्छा, हिते हिकिड़ी ॻाल्हि ज़रूरु नोट कराईंदासीं त इन्फेक्शन जॾहिं थी वेंदो आहे त जीअं ॾिसो नंढा ॿार ख़ासि करे नंढनि ॿारनि खे तमामु घणियूं वॾे पावर जूं एंटीबायोटिक्स लॻायूं वेंदियूं आहिनि ऐं उहे तव्हांखे ख़बर आहे त जेके असांजा बैक्टीरियाज़ हूंदा आहिनि घणा कुझु हिननि में गुड बैक्टीरियाज़ बि हूंदा आहिनि, पर जॾहिं एंटीबायोटिक जॾहिं ज़्यादा इस्तेमालु

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुश खबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज जे खर्च खां बचो A1 ऑटोस पुरानी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोस थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रक्षा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 ایں فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہے اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھی کلینک ساموں ودن بوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر

0: گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو بنے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ بدن مردن عورتن میں وزن جو نہ بدن انہن سبنی بیمارن جو کامیاب علاج کیو بنے تو رابطے لے 0301-196-851
1: مہران آئرن سٹور ہالانی ہول سیل ڈیپو اے نیم ٹو بی ٹرسٹڈ
2: سریا گارڈر ٹی اینگل چینل پٹی لوہی دروازہ سلور جا چونک سیمنٹ ریتی کریش ائی رنگ وغیرہ بازار کا باری دستیاب ہیں
1: ہانے اچو مہران آئرن سٹور نزد بلوچ پیٹرول پمپ نیشنل ہائی وے ہالانی
2: رابطے لائے پروپرائٹر غلام نبی مغل 0300-320-04372 ائی 0242-460100
3: ہر نظر آپ کی خوبصورتی پر ٹھہر جائے اور یہ ہے میری خوبصورتی کا راز ملک رائز بیوٹی کریم صرف 3 دن میں جلد کو نکھارے اور رنگت کو روشن کرے داغ دھبے جھریاں اور کیل مہاسے فوراً کم کرے استعمال کا آسان طریقہ رات کو ملک رائز بیوٹی سوپ سے چہرہ دھوئیں پھر ملک رائز بیوٹی کریم چہرے اور گردن پر لگائیں نتائج دیکھیں صرف 3 دن میں ایکنی کے لیے ملک رائز ایکنی کریم استعمال کریں دستیاب پروڈکٹس ملک رائز بیوٹی کریم ملک رائز بیوٹی سوپ ملک رائز ایکنی کریم ہر اچھے کاسمیٹک جنرل اسٹور سے نام لے کر خریدیں مزید معلومات کے لیے ملک ظفر اقبال اینڈ ایم صدیق شاہی بازار مہراپور 0300-315-109
4: आशिक होंडा शोरूम मेहरापुर एटलस होंडा मोटरसाइकिल जो पर एतमाद आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जैर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ते जिलाए आसिम हुसैन आराई 0307-359-2120